0: चावल से बना हुआ, राइस से। और शाइन इसका नाम हमने क्यों रखा है, राइस शाइन। मैं आपको बता दूं, बहुत सारे कॉपी करने वाले, नकल करने वाले लोग आ जाते हैं केसन को और सेम नाम रख देते हैं। भाई केसन जैसे साबुन कोई नहीं बना सकता, ये मैं आपको दावे के साथ कहता हूं, हमारे जैसा साबुन कोई भी नहीं बना सकता, जिस तरीके से हमारे नेचुरल और हाथ से बने हुए साबुन है। जिस भी साबुन के ऊपर स्टैंप लगी होती है, जिस भी साबुन के ऊपर कंपनी की स्टैंप लगी हो, वो केमिकल से बना हुआ साबुन है, वो नेचुरल नहीं है। क्योंकि नेचुरल साबुन बनाने में मशीन इस्तेमाल ही नहीं होती है। जिस तरह केसन के साबुन है ना, इनके अंदर किसी के अंदर मशीन का इस्तेमाल ही नहीं हुआ है, ठीक है जनाब, और स्टैंप लगती नहीं है। क्योंकि इसको, इनको पिघाल कर बिल्कुल दूध होता है, सांचे में डाला, उसी दूध को सांचे में डालते हैं और साबुन बन जाता है, मशीन का कहीं पर किरदार नहीं। तो कुछ ब्रांड लोग अगर आपको बोलें कि ये वो चीज है, नहीं है भाई, नेचुरल साबुन जो होता है वो नेचुरल आपको नजर आएगा, उसके अंदर कोई स्टैंप नहीं होगी, कुछ नहीं होगा। और अभी हमने जो साबुनों की पैकिंग चेंज की है वो बहुत ही आउट क्लास है, क्राफ्ट की सारी पैकिंग हमारी आ गई है, साथ के साथ साबुन आपको क्राफ्टिंग में मिलेंगे। अच्छा, तो उन लोगों के लिए खुशखबरी, मैं आपको गारंटी के साथ कहता हूं, अल्लाह को जान देनी है, ये तीन साबुन लोग इसके गत्ते उठा के फिर रहे होते हैं, भाई क्यों नहीं है, कहां मिलेगा, एक दुकान पर नहीं है, दूसरे पर नहीं है। टांक वालों से स्पेशल में मुखातिब हूं, पहाड़पुर वाले डेरे वाले जानते हैं हमारे साबुनों को, कि केसन ने साबुन कैसे बनाए हैं, खलील ने साबुन कैसे बनाए हुए हैं। टांक वालों को मैं कह रहा हूं, अगर आप एक दफा इस्तेमाल करने के बाद इसका रैपर उठाकर ना घूमे ना, मेरा नाम बदल दीजिएगा। एक दफा आप राइस का साबुन खरीदें और उसके बाद मैं आपको मैं आपसे पूछूंगा, आप वही रैपर उठाकर एक एक दुकानदार के पास जाएंगे, भाई ये वाला साबुन है आपके पास, आप नकल से बचने के लिए भी वो रैपर उठा के जाएंगे कि यही राइस वाला केसन का मिलना चाहिए, राइस शाइन साबुन। आप एक दफा इस्तेमाल करने के बाद इसका डब्बा उठा के घूमेंगे कि भाई ये कहां मिलेगा। दूसरे नंबर पर हमारा कोजिक एसिड छाइयों को खत्म करता है, तीसरे नंबर के ऊपर हमारा उपटन। तीनों साबुन आज से या कल से आपको मिलना शुरू हो जाएंगे, आज हमारी प्रोडक्शन कंप्लीट हो गई है और आप डिलीवरी हर दुकान के ऊपर होना शुरू हो जाएगी। तो वो तमाम लोग भाई जिनके फेवरेट साबुन है राइस शाइन, कोजिक एसिड और उपटन, तीनों आ चुके हैं, 200 रुपए की कीमत में है, तीनों की कीमत 200 रुपए है। जो राइस शाइन है, ठीक है जनाब, जो राइस शाइन है, ये शाइन हमने नाम क्यों रखा है इसका, ये बेसिकली कोरिया के लोग जितने हैं ना, जापान के लोग, वो चावल इतना खाते हैं, जितना खाते नहीं है उतना चेहरों के ऊपर लगाते हैं। यही वजह है कि कोरिया के जो लोग होते हैं उनकी स्किन बड़ी सॉफ्ट होती है, चमकदार स्किन होती है। तो भाई अगर आपको भी अपनी स्किन को चमकदार बनाना है ना, तो केसन का राइस चाय लेना, कोई और राइस का साबुन नहीं। हम अपने गारंटी देंगे कि हम 100% नेचुरल साबुन बना के आप लोगों को दे रहे हैं। इससे आप सर भी धो सकते हैं, जफरानी साबुन से भी आप सर धो सकते हैं, मिल्की साबुन से भी आप सर धो सकते हैं, अल्लाह को जान देनी है। एक मेरे दोस्त हैं, हमारी शॉप पर आते रहते हैं, मेडिकल में काम करते हैं, वो मैनेजर हैं, तो वो कहते हैं खलील भाई आप यकीन कीजिए, मैंने एक दिन आपका मिल्की साबुन ऐसे चेहरे पर लगा रहा था, तो मैंने सर के ऊपर भी लगा लिया, तो लगाया मैंने कि चलो इसको चेक करते हैं। कहते वो दिन था और आज के दिन मैंने शैम्पू छोड़ दिया, मैं मिल्की साबुन से धोता हूं, मेरा हेयर फॉल रुक गया। ठीक है जनाब, हालांकि हम तो नहीं कहते कि सर के ऊपर भी लगाएं, लेकिन लोगों की जब ऐसे इस किस्म के फीडबैक आते हैं तो हम भी कह देते हैं चलो जी लगाएं, फायदा हो रहा है, नुकसान नहीं हो रहा। तो ये तीन किस्म के साबुन आज से अवेलेबल हो गए हैं, राइस शाइन कौन लोग लगाएंगे। ये मैं बहुत दफा ये कहानी बता चुका हूं कि हमने राइस वाला साबुन क्यों बनाया। एक दफा इस तरह हुआ कि मैं गया जनाब अपने एक रिलेटिव के घर, तो रिलेटिव के घर जैसे गया, फैमिली के साथ गया हुआ था, तो वहां पर उनके घर की जो बड़ी थी, आंटी थी, वो उन्होंने वो पानी अपने गालों के ऊपर लगा रही थी ना, पानी ऐसा था। तो मैंने कहा आंटी ये क्या, कहते बेटा ये छाइयों को खत्म करने का पुराना तरीका है। मैंने कहा पानी, कहते पानी नहीं है ये चावल का पानी है, चावल का पानी, ये जो लोग आप पुलाव बनाते हैं और पानी फिर आप फेंक देते हैं, कितना फर्मेंटेड राइस वाटर इसको कहा जाता है, ये शैम्पू के अंदर भी इस्तेमाल होता है, लेकिन आप इस्तेमाल मत कीजिएगा, शैम्पू खराब हो जाएगा, इसके लिए प्रिजर्वेटिव होते हैं, क्योंकि ये जो चीजें होती है ना, दूध हो गया, ये चीजें, ये इनके अंदर जर्सीम बहुत जल्दी बनते हैं, अगर आप वही पानी जो है शैम्पू के अंदर डाल लेंगे तो जर्सीम बहुत जल्दी से बढ़ता, आपका सारा शैम्पू खराब हो जाएगा, प्रिजर्वेटिव एड होते हैं। तो उन्होंने कहा कि इसके लिए अच्छा, मैंने कहा राइस इतना अच्छा है, फिर मैंने स्टडी की, फिर अपने उनको बताया, अपने प्रोफेशनल्स को, तो उन्होंने कहा बिल्कुल भी बनाते हैं। तो ये उसी आंटी की वजह से हमने ये साबुन बनाया था कि छाइयों को खत्म करेगा, तो लोगों को इतना पसंद आया चार अच्छाइयों को खत्म करने के साथ साथ चेहरे को चमकदार बनाता है, इसी वजह से इसका नाम है राइस शाइन। 200 रुपए का हमारा साबुन है, बिल्कुल चावल जैसा दिखता है, जैसे चावल होता है ना वही कलर इसका है। दूसरे नंबर पर हमारा जो है कोजिक एसिड प्लस बीटरूट, यानी कि कोजिक एसिड और चुकंदर के साथ बना, ये दोनों चीजें हैं। चुकंदर को आप जानते हैं, चुकंदर बहुत जबरदस्त चीज होती है, खवातीन इसका जूस बना के भी पीती है, ताकतवर चीज होती है। इसके साथ साथ जो कोजिक एसिड है, ये जो टांग के लोग मुझे सुन रहे होंगे, टांग के जो कुलाची का इलाका है और दमान के जो इलाके हैं, यहाँ पर खुम्बी बहुत ज्यादा पाई जाती है। खुम्बियां जमीन के ऊपर लगी होती हैं, मशरूम बोलते हैं इसको। इसी मशरूम के अंदर, इसी खुम्बी के अंदर कोजिक एसिड होता है। ये जो खुम्बी होती है ना, इसी के अंदर कोजिक एसिड होता है। इसको जब खुश्क करके इसका पाउडर बनाया जाता है तो वो कोजिक एसिड बन जाता है, और ये आपकी छाइयों को हटाने का काम करता है। ठीक है जनाब, तो हमने आपको ये साबुन के अंदर ऐड करके दिया है। तो कोजिक एसिड भी छाइयों के लिए है, बहुत ही जबरदस्त है। साथ में जो है इसके अंदर चुकंदर का आयल कहता हूँ, इसका जूस भी शामिल होता है। तो ये बहुत प्यारा साबुन है हमारा, बहुत सारे लोग इसके दीवाने हैं। और तीसरे नंबर के ऊपर जो हमारा साबुन आ चुका है आज आप लोगों के लिए, वो है केसन उपटन साबुन। वही वो लड़कियां भाई जिनके चेहरों के ऊपर गैर जरूरी बाल हैं, जफरानी क्रीम के साथ साथ उपटन का साबुन इस्तेमाल करें, हम गारंटी देते हैं आपके गैर जरूरी बाल खत्म हो जाएंगे। उपटन का जो साबुन होता है इसके अंदर 7 चीजें होती हैं, संदल भी इसके अंदर है, इसके अंदर हल्दी भी है, इसके अंदर जो है अर्के गुलाब भी है, इसके अंदर मुल्तानी मिट्टी भी है। ठीक है जनाब, तो ये सारी चीजें मिलकर इसको उपटन साबुन बनाती है। ये उपटन के जितने अज्जा हैं वो सारे हमारे साबुन के अंदर मौजूद। तो भाई ये 3 प्रोडक्ट, वो लोग जो तरस रहे थे इन साबुनों को, उन्हें बहुत बहुत मुबारक, उनके लिए खुशी का कोई ठिकाना नहीं होगा कि उनके पसंदीदा फेवरेट साबुन फिर से केसन ने रिस्टॉक कर लिए हैं। क्योंकि हम साबुन का सीजन जो होता है ना, वो सर्दियों का सीजन होता है। सर्दी के अंदर जब भी आप चेहरा साबुन से धोते हैं या फेस वॉश से धोते हैं, आपका चेहरा खुश्क होकर सख्त हो जाता है, आपकी स्किन फटने लगती है, क्रैक्स आना शुरू हो जाते हैं। तो भाई कोई भी बंदा सर्दियों के अंदर ऐसा ना रहे जिसके पास केसन का कोई ना कोई साबुन जरूर मौजूद हो। ठीक है जनाब, रूटीन में इस्तेमाल करते हैं कोई मसला नहीं है, तो मिल्की साबुन का इस्तेमाल करें, राइस शाइन का इस्तेमाल करें, ग्लूटा वाइट का इस्तेमाल कर सकते हैं, जाफरानी का भी इस्तेमाल कर सकते हैं। ये 4 प्रोडक्ट हमारे रूटीन में इस्तेमाल में आने वाले हैं, बाकी अपने मसाइल के मुताबिक अपनी स्किन के मुताबिक साबुनों का इंतखाब कर सकते हैं। तो जनाब केसन कंपनी आप लोगों के लिए नंबर 1 हैंड क्राफ्टेड सोप बनाने वाली कंपनी है। जनाब आप लोग हमें कॉल कर रहे हैं, और कॉल करने के लिए हमारा नंबर आप लोगों के पास मौजूद है 03449363366। मुलाजिम हुसैन, मुलाजिम दुकानदार रनवाल से हमारे साथ, अस्सलाम वालेकुम।
1: अरे
0: जनाब मुलाजिम भाई की हाल है? चंगे वदे वे तो सा ठीक ठाक
1: और खरीए पे बस जब थोड़ा भी कल का सामान नहीं आया तो सदर प्लाज भेजाम पुत्र को तो अपनी सामान तो भी देर तक दिया कि बिलाल मार्केट जरा ना उठो तो सामान गिनती के वास्ते।
0: अच्छा, बहरहाल जैसे खत्म महीना तकरीबन आज सामान न तो ताकत प्लस भी पहुंच गया है, तो शैम्पू भी पहुंच गया, शैम्पू बहुत शॉर्ट है टांक ही सदा। ठीक है सही, ते ताकत प्लस सी ते शैम्पू पहुंच गए, साबुन जे रहिन ते कुछ क्रीम आइन ओ कल इना को मिल से इंशाल्लाह।
1: जरबत खान जी तो पहुंच गए सामान,
0: जरबत खान को शैम्पू ते ताकत प्लस पहुंचा पिए, अगर तुम्हारा पुत्र थे वदे तो उन्हें तो जरबत खान तो भेज दो मिल वैसे फौरन।
1: ठीक है
0: सही,
1: जिंदाबाद।
0: बहुत मेहरबानी जनाब, बहुत मेहरबानी, शुक्रिया मुलाजिम भाई। मुलाजिम दुकानदार जो है रनवाल से हमारे साथ है, और अल्हम्दुलिल्लाह आप लोगों को केसन की प्रोडक्ट पसंद आ रहे हैं। स्पेशली ये जो 7 किस्म के साबुन है भाई, प्योर कोकोनट ऑयल से बने हुए, खालिस कोकोनट ऑयल। ये जो नेचुरल साबुन होते हैं ना, ये बहुत सारी चीजों से बनते हैं, चर्बी के तेल से भी बनते हैं, वनस्पति घी से भी बनते हैं, लेकिन केसन कि जितने भी साबुन है उनके अंदर एक फेंगा, एक कतरा भी किसी और ऑयल का नहीं है सिवाय कोकोनट ऑयल के। ठीक है जनाब, नारियल के तेल से बने हुए हमारे ये साबुन जो आपकी स्किन को नर्म मुलायम रखते हैं और खुश भी नहीं होने देते। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, खुदी से क्या है
0: जनाब? ठीक ठाक, शबरा उस्ताद सनल केज कुल मौजूद इनसे सुन रहे हैं ऐसा को।
2: जी जी, कल परसों बड़ी कोशिश की थी लेकिन जरा ना ताकत आ रहा, बड़ा मौका मिलने अच्छी गाल से बिल्कुल खुशी थी
0: فیڈبیک بھی تے ساری ماشاءاللہ کمپنی کو چائی کھڑے نا اپنے اکیاں دے تارا بڑا چھوڑا نے کیسن کو الحمدللہ
2: بالکل جو ہے نا بالکل جو ہے لیکن زندہ دل بندے اس ٹائم بڑے مہمان نواز ان شاء اللہ بڑے اچھے آدمی
0: جی بالکل کیسن دے سارے پروڈکٹ اسپیشلی طاقت پلس شفا درد ہاضمہ کنٹرول ویٹ کم پیٹ کم شیمپو تیل چھا گئے نا الحمدللہ سارے کیسن دو تھوان کے تے صابن بھی سارے صابن سارے دے سارے سوپ جتنے بھی ہیں نا لوگوں کو لوگوں نے جویں سارے صابن استعمال کیتے ہیں تو انہاں کو پتہ لگ گیا کہ بھائی اے تا چہرے کو نرم ملائم رکھے نے نو خشک نہیں تھی ونے دے تے کیوں نہ انہاں کو استعمال کیتا ونے
2: بالکل خاص ہے نا سر برانڈ بن چکا ہے جڑا سارا صابن دے وچ زعفران سوپ ہے نا اے سب زیادہ اچھا ہے کیونکہ نرم ملائم اور اس دے اگر کریم یا اے شاید ضرورت نہیں پوندی تا اے اجن جلدی لا تے جڑا ہے نا اس نال چہرہ بھی بڑا نرم تھی ویندا ہے خوبصورت تھی ویندا ہے تے اے دے وچ زبردست اس دا رزلٹ ہے اسا تے زیادہ ایو استعمال کریں گے
0: پر زعفران استعمال کریں تے طاقت پلس دا کے تہاڈا فیڈ بیک ہے تو اکو کیو محسوس تھی طاقت پلس
2: طاقت پلس ہے شانی زون دے تے اج وقت ختم تھی گئی کیونکہ لوکاں نے بہن چا چھوڑے برانڈ تھی چکا ہے کیونکہ ہر بندہ کمزور اور پتلا بندہ جڑا ہر بندہ ہے جو میں میرا بچہ ہے میرا خود بھائی کمزور رہندا ہے تو کوئی گوشت نہیں چلا سنگل کا سنگل تے اوزو تے جڑا ہے اے لوگ اس قسم دے جسم دے وچ بہو جسم وچ نارمل کمزور ہے تا اس وجہ کو لوگ جھنگا کے ایک بندے ساری ایک اپنی یقین کر آج بھائی تیجی دیوار سر میں استعمال کی تھی میرے نہ جنگل دار تھے سکون دی نیندر بھی آئی ہوئی تے بھوکھی اے بھی تھئی سر میری جڑی کمزوری ہے میری تھکاوٹ ہے تھکان ہے بھجے کو اٹھا نہیں تھی لیکن جڑا ہے بالکل آدمی ہی آدا جی اس کا سن پھکی کے ہی نہیں کھاوے بیٹھا
0: ای بھی کھا اچھا اے چلو لوگان دا ایکسپیرینس ہے نا تہاڈا اپنا تجربہ کی تس اپ جڑے کو پیتا ہے استعمال کیتا ہے تو اپ کو اپ کی محسوس تھی
2: ہاں اپنا تے کیونکہ میں جڑ بندا اور میں سنگل حساب والی بال کے حساب میں جتنا میرا جسم پہلے رہتا پیا اتنا برابر رکھا نے اس ٹائم کو جو رہنا کیونکہ ہوں اس ویلے 18 کو لا کر 30-35 تک انسان جو ہے ایک عروج سے ہوتا ہے جوان ہوتا ہے مضبوط ہوتا ہے اسٹرانگ ہوتا ہے لیکن جو رہنا ہوں 50+ ہے 50+ کے بیچ الحمد للہ اپنی خوراک بھی ہر شہر اپنی فٹنس کا سمجھ نہ شوگر نہ بلڈ پریشر نہ کش لیکن اپنی فٹنس میں ایسا جو استعمال کیا ہے تو بالکل تھکاوٹ ہی نہیں تھی نہ آگے تھوڑا آدمی چہل قدمی کر رہا چاہے یا کتنا آدمی گیم دے لگا بن جائے یا اپنی کوچنگ سینٹر کے بچا اگر کہیں گے کوئی شاگرد کوئی کر رہا تو کوئی جمپا دکھانا پہ جم مارنا پہ تو ضرور جو رہنا آدمی کو ساکڑی چھوٹ پہ دم آ جاتا ہے لیکن چنگا بالکل مضبوط تھی گئے اور جسم
0: بہت شکریہ جی ہمارے ساتھ شبرا استاد اسپورٹس مین کے لیے جناب جو جم کرتے ہیں یا جو کھلاڑی ہیں یا جن کا بہت زیادہ مشقت کا کام ہے بہت سارے مزدور لوگ ایسے ہوتے ہیں ان کا بڑا مشقت کا کام ہوتا ہے بہت محنت کرتے ہیں اور بےچارے اینڈ کے اوپر ان کا بھی اسٹیمنا ختم ہو جاتا ہے شام کے وقت کے بس سب کچھ جو ہے نا ہم نے ساری انرجی ضائع کر دی تو جہاں پر آپ اپنے گھر والوں کے لیے 2,000-1,500 کی مزدوری کر کے لے کے جا رہے ہیں اپنے لیے طاقت پلس ضرور استعمال کیجئے تاکہ آپ کی انرجی جو آج کے دن میں ضائع ہوئی جو استعمال ہوئی کل سے پھر آپ پرجوش ہو کر اپنے ایک نئے دن کا آغاز کر سکیں السلام علیکم
3: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: جناب کیا حال ہیں جناب جلیل کے بڑے بھائی خلیل
3: خلیل کے چھوٹے بھائی جلیل
0: اچھا خلیل کے چھوٹے بھائی جلیل کیسے ہیں جلیل بھائی ٹھیک ہیں آپ خیریت سے ہیں
3: شکر ہے اللہ کے کرم ہے آج بس دو چکر یار لگے ہیں طاقت پلس کے لیے
0: اچھا زربت خان کے پاس
3: زربل خان کے پاس. ابھی چار بجے تک تو نہیں پہنچا تھا, آپ خواہش بھی سنایا انہوں نے کہ میں نے بھیج دیا ہے.
0: اچھا اچھا, تو چار بجے تک نہیں پہنچا تھا؟
3: چار بجے تک پہنچا نہیں تھا, ابھی میں نے 4:30 کا ان کو بولا ہے. میں نے کہا بس خلیل بھائی سے سلام دعا کرتا جاؤں, پھر دیکھ رہا ہوں دکان مانگ کر کے.
0: اچھا, بس ابھی آپ جائیں گے سلام دعا کر کے تو انشاءاللہ موجود ہوگا, اور یہاں سے پھر لیتے جائیے گا.
3: امی نے صبح دیا ہے مجھے ٹیبلٹس کے لیے, یہ ٹیبلٹس لانی ہے, یہ ٹیبلٹس لانی ہے. میں نے کہا ان کو سب کو سنبھال کے رکھو, آج جو ہے نا
0: امتحان ہے, امتحان ہے آج.
3: درد والا تیل کیا نام ہے اس کا؟
0: شفا درد.
3: اور جو ہے طاقت پلس بھی لا رہا ہوں, اور میدے والی سیرپ بھی لا رہا ہوں. میں نے کہا اس پتوں کو سائڈ پہ رکھو انشاءاللہ.
0: ابھی سائڈ پہ رکھ دو, کمپنی کیسن کا امتحان لیتے ہیں جناب.
3: بس ابھی میں نے کہا انشاءاللہ ابھی گھر سے شروع کریں گے
0: انشاءاللہ. بالکل جی, کریں اور آپ انشاءاللہ مطمئن ہوں گے.
3: نظام الدین بھائی بھی آئے تھے میری دکان پہ, آ جاؤ.
0: اچھا جی, ٹھیک ہے جی.
3: وہ پرسوں بات نہیں ہوئی تھی والد کے لیے جو لے گیا تھا.
0: ہاں ہاں بالکل, شفا درد لے گئے تو پھر پوچھ رہے تھے, میں نے کہا طاقت پلس آپ لے جائیں والد صاحب کے لیے.
3: بس میں نے کہا سلام دعا کر کے پھر ابھی بس دکان بند کر رہا ہوں, پھر انشاءاللہ جا رہا ہوں.
0: چلو بس جائیں انشاءاللہ, مل جائے گا.
3: گھر سے شروع کر لیتے ہیں نا انشاءاللہ, ریزلٹ نکال کے پھر انشاءاللہ آگے کوئی
0: انشاءاللہ. میں نے کہا نا ہمارا امتحان ہے جناب, آپ اکٹھی پروڈکٹ لینے جا رہے ہیں, کیسن کا امتحان ہے, اور اللہ تعالیٰ ہمیں سرخرو کریں گے انشاءاللہ.
3: سب سننے والوں کو بھائیوں کو میری طرف سے سلام دعا دینا.
0: جناب خلیل کے چھوٹے بھائی جلیل تھے ہمارے ساتھ جناب, عربی خوشبو محل سے. کیسن کا شیمپو آ گیا, ٹانک والو نہیں تھا آپ لوگوں کے پاس پچھلے 4-5 دن سے, اور کیسن کی ہر ایک پروڈکٹ یقین کیجئے آپ بولیں گے کہ یار خلیل بھائی جس بھی پروڈکٹ کی بات کرتے ہیں نا کہتے ہیں کہ اندباد اندھارا ہے جی, اندباد کی شہ بھی کون. بالکل ایسا ہی ہے جناب, کیسن شیمپو آپ سوچ نہیں سکتے کہ یہ لوگوں کو کتنا پسند ہے. بیچ میں ہماری باٹل شارٹ تھی, نہیں آ رہی تھی, تو جس کی وجہ سے 10-12 دن لوگوں نے کہا شاپر میں مل سکتا ہے شیمپو, آپ مانیں گے بیگ میں مل سکتا ہے, ہمیں شاپر میں ڈال کے دے سکتے ہیں, بوتلیں پڑی ہیں ہمارے گھروں میں. یعنی کہ اس حد تک ہمارے شیمپو کو پسند کیا جاتا ہے. اور یہ پوچھئے گا ضرورت خان سے کہ بھائی لوگ کتنے دیوانے ہو گئے ہیں ٹانک کے ہمارے شیمپو کے پیچھے. دیوانہ کوئی چیز آپ کو کیسے بھلا کرتی ہے, اس کے اندر کچھ ایسا ہوتا ہے کہ آپ کو دیوانہ کرتی. اب ہم آپ کو بولتے ہیں کہ یہ جو کیسن شیمپو ہے یہ وٹامنز اور جو کیا کہتے ہیں اس کو, جو کنڈیشنرز ہیں نا ان پر مشتمل شیمپو ہے. کنڈیشنر یہ جو کل بھائی بات کر رہے تھے, کون کیا نام تھا, فرمان بھائی, کہ بھائی بہت چمک آ گئی ہے میرے بالوں میں. چمک کیسے آتی ہے؟ اور شیمپو بازار میں بکنے والے آپ کے بالوں کو چمکدار کیوں نہیں بناتے ہیں, کیسن کا شیمپو کیوں بناتا ہے؟ وہ جو ہم بات بولتے ہیں نا کہ 13 اجزاء سے بنا ہوا ہے. خلیل کے چھوٹے بھائی جلیل یار ادھر ویسے ہی جا رہے ہو, شیمپو ضرور لیتے جانا. شیمپو گھر والوں کے لیے کیسن کا شیمپو ضرور لیتے جانا, کیونکہ یہ شیمپو نہیں ہے, یہ ریولوشن

अस्सलाम वालेकुम इनाम भाई, मैं हूँ चाहत होरेन लकी मरवत से। लकी मरवत की पपकीरानो मार्केट की कम खैन दिनों जमा आवाज हो रही نو الج گم نو حافظ ادری سر تمام پروڈکٹ ملائی وی گی۔ السلام علیکم سنگ انعام مذهبی با یم د باجان تاسو والدی ته سلام تاسو سلام مامو تاسو چ پیو سٹیٹس کی کم نات پم بی جی ایم باندی لگول فارمل مجرول لگی بول بولی ہاں سبانبل سبانبل سبانبل سبانبل سبانبل سبانبل سبانبل سبانبل